0: दिस प्रोग्राम वॉज ब्रॉट टू यू बाय
1: सर सब्स पाकिस्तान चैलेंज की ऑडियो पर अपनी वीडियो अपलोड करें और पाइए जीतने का मौका आईफोन 17 प्रो मैक्स इलेक्ट्रिक बाइक और शानदार कीमती इनामात
0: एंड
2: शौकत खानम कराची की तकलीफ।
3: आज ही डोनेट करने के लिए 0800-111-555 पर कॉल करें या हमारी वेबसाइट www.shaukatkhanam.org.pk विजिट करें
0: एंड
4: वी आर टेली हेल्थ पर डॉक्टर से ऑनलाइन मशवरा करें या करीबी सरकारी सेहत मरकज पर जाएं
0: एंड
5: ट्राई ऑल न्यू वाटिका शैम्पू नरिशेस हेयर नेचुरली।
0: इट्स 7 PM दिस टाइम चेक इज ब्रॉट टू यू बाय HBL फ्रीडम अकाउंट जहां ख्वाब वहां HBL।
6: खुशी नाल नचे हर पत्ता टैणी टैणी
7: ओ खैरे बरकतिया बड़ा मस्त होके गा रहे हैं
6: ओ सते खैरा ने HBL जरई बैंक की वजह तो फसल बहुत चंगी हो गई है।
7: HBL जरई बैंक की वजह तो
6: ओए आहो बड़ी आसानी नाल ते बगैर किसे वड्डे रौले तो सही कर्जा जे मिल गया ट्रैक्टर भी ले लेता बी खाद भी चंगी आली
7: ते हुन मैनू पोल्ट्री फार्म वास्ते भी कर्जा मिल जाएगा।
6: आहो पाकिस्तान दे सब तो वड्डे बैंकिंग नेटवर्क HBL जरई बैंकिंग दे कोले तुहाडे वास्ते पोल्ट्री फार्म मच्छी फार्म जरई जानवर कर्जे की सौखी सहूलत ते तुहाडी खुशहाली दराज होर मालूमात लई 111-111-425 ते हुणे कॉल करो या नेड़े ब्रांच दे नाल राबता करो
8: शरायत ज़वाबत लागू है।
9: जहाँ 5 दोस्त मिल जाएं, वहीं लाइफ है और ऐसे ही स्पेशल 5 के लिए जैज V5 शेयरिंग पैकेजेस 5 दोस्त एक पैकेज और ढेर सारे डेटा मिनट्स और SMS की शेयरिंग। अपनी पसंद की V5 ऑफर चूज करने के लिए डायल करो *400# या सब्सक्राइब करो सिमोस ऐप से जैज 5G।
10: मुफ्त फंड ट्रांसफर मुफ्त चेकबुक मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBL फ्रीडम अकाउंट।
11: फोन अपग्रेड करने का सोच रहे हो तो सुनो फोन हो तो 5G वाला मिलेगा कैसे बस जैज एक्सपीरियंस सेंटर या जैज ई स्टोर पर जाओ और नया 5G वाला फोन अपना बनाओ। यही नहीं फुल पेमेंट पर पाओ साथ में फ्री डेटा बंडल्स हैंडसेट इंश्योरेंस और बहुत कुछ तो फिर फोन हो तो 5G वाला जैज 5G।
12: वज़ीर आज़म मोहम्मद शहबाज शरीफ की तरफ से पेट्रोल पर 100 रुपए फी लीटर की खसूसी रियायत मोटरसाइकिल रक्षा चिंची लोडर और दीगर 2 और 3 पहियों वाली मुसाफिर या लोडर गाड़ियों के लिए है। 20 लीटर पेट्रोल माहाना जबकि 800 सीसी तक की छोटी गाड़ियों के लिए 30 लीटर माहाना तक है। रियायत हासिल करने के लिए रजिस्ट्रेशन का तरीका अपने मोबाइल मैसेज में REG स्पेस शनाख्ती कार्ड नंबर स्पेस व्हीकल रजिस्ट्रेशन नंबर स्पेस आपकी गाड़ी जहां रजिस्टर्ड है उस सूबे का पहला हर्फ यानी इस्लामाबाद के लिए I, आजाद जम्मू कश्मीर के लिए A, गिलगित बल्तिस्तान के लिए G, सिंध के लिए S, पंजाब के लिए P, खैबर पख्तूनख्वा के लिए K, बलोचिस्तान के लिए B, स्पेस और व्हीकल रजिस्ट्रेशन की तारीख लिखकर 9771 पर भेज दें। रजिस्ट्रेशन मुकम्मल होने के बाद फ्यूल पंप जाने से पहले TOK लिखकर 9771 पर भेज दें जिस पर आपको टोकन नंबर मिलेगा जिसे पंप पर दिखाकर आप सस्ता पेट्रोल हासिल कर सकेंगे। मजीद मालूमात के लिए वेबसाइट www.pmfuelrelief.pk विजिट करें या QR कोड स्कैन करें।
10: HBL फ्रीडम अकाउंट के साथ मुफ्त फंड ट्रांसफर मुफ्त चेकबुक मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBL फ्रीडम अकाउंट जहां ख्वाब वहां HBL।
13: कमेटी चलाना भी एक अलग ही टेंशन है। किसी का कैश नहीं है तो किसी का कल भेजता हूँ वाला एक्सक्यूज और किसी को रिमाइंडर पर रिमाइंडर चाहिए। इन एक्सक्यूजेस से बचने के लिए जैज कैश ऐप से कमेटी को डिजिटल बनाओ और अभी अपनी कमेटी स्टार्ट करो क्योंकि आपकी आसानी के लिए जैज कैश है ना।
14: तेजी से फैलती डिजिटल दुनिया एक जबरदस्त सलाहियत के साथ साथ एक अहम जिम्मेदारी भी। मजहबी फिरका वाराना या नस्ली बुनियाद पर नफरत अंगेजी दहशतगर्दी की तरगीब से मुतल्लिक किसी भी तरह का मवाद फैलाना इलेक्ट्रॉनिक जालसाजी स्पैमिंग धोखा दही बशमूल आइडेंटिटी थेफ्ट चाइल्ड पोर्नोग्राफी اور سائبر سٹاکنگ اور انچاہی مداخلت، مثلاً کسی بھی فرد سے زبردستی یا بار بار رابطہ کرنا، متعلقہ شخص کی رضامندی کے بغیر اس کی تصاویر یا ویڈیوز بنانا اور شیئر کرنا وغیرہ سنگین جرائم ہیں۔ اس طرح کی خلاف ورزیاں پاکستان الیکٹرانک کرائمز ایکٹ اور دیگر قوانین کے تحت قانونی نتائج کی متحمل ہیں۔ اگر آپ اس بارے میں کوئی سوال کرنا، اس سلسلے میں مدد طلب کرنا، کسی واقعے کی اطلاع دینا یا ان قوانین کی خلاف ورزی کے مرتکب افراد کے بارے میں حکومت کی معاونت کرنا چاہتے ہیں تو براہ کرم ہماری ہیلپ لائن پر کال کریں۔
8: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
15: شوکت خانم، لاہور اور پشاور کے بعد آپ کی ایک اور ڈونیشن۔
16: شوکت خانم، کراچی کی تقدیر۔
3: آج ہی ڈونیٹ کرنے کے لیے 0800-111-555 پر کال کریں یا ہماری ویب سائٹ www.shaukatkhanam.org.pk وزٹ کریں۔
17: او جھومے پیار سے ہر پتا ڈالی ڈالی،
18: او خیر ہے برکتیں، بڑا جھوم جھوم کے گا رہا ہے۔
19: خیر ہی خیر ہے، ایچ بی ایل زرعی بینکنگ کی وجہ سے اس بار فصل بڑی اچھی ہو گئی ہے۔
18: ایچ بی ایل زرعی بینک کی وجہ سے؟
19: ہاں، بڑی آسانی سے اور بنا کسی بڑے جھنجھٹ کے زرعی قرضہ جو مل گیا، ٹریکٹر بھی لے لیا اور بیج کھاد بھی اچھا والا۔
18: تو کیا میرے پولٹری فارم کے لیے بھی قرضہ مل جائے گا؟
20: جی ہاں، پاکستان کے سب سے بڑے بینکنگ نیٹورک ایچ بی ایل زرعی بینکنگ کے پاس ہے پولٹری فارم، فش فارم، زرعی آلات اور ویشیوں کے لیے بھی قرضے کی آسان سہولت اور آپ کی خوشحالی کا اصل راز۔ مزید معلومات کے لیے ابھی 111-111-425 پر کال کریں یا قریبی برانچ سے رابطہ کریں۔
21: شرائط و ضوابط لاگو ہے۔
22: واجی کا ہفتہ وار لکی ڈرا وینر، ٹراول پنڈی تو جیتتی نہیں زاہدہ گولڈ کوائن، ہن تسی بھی ہر ہفتے کار، ای وی بائک، گولڈ کوائنز تے ہور بے شمار انعامات جیت سکدے ہو۔ بس واٹیکا شیمپو دی بوٹل سکریچ کرو تے 13 سارے انعام جیتو۔ پچھلے ہفتے دے ونر دا نا جانن لئی واٹیکا شیمپو دے سوشل میڈیا پیجز وزٹ کرو۔ ٹرائی آل نیو واٹیکا شیمپو، نریشز ہیئر نیچرلی۔
10: ایچ بی ایل فریڈم اکاؤنٹ کے ساتھ مفت فنڈ ٹرانسفر، مفت چیک بک، مفت آن لائن بینکنگ اور بہترین موبائل ایپ کی سہولت کے ساتھ ایچ بی ایل فریڈم اکاؤنٹ، جہاں خواب وہاں ایچ بی ایل۔
23: جب بات آپ کی صحت کی ہو تو خالص فن بہت اہمیت رکھتا ہے۔ شعبہ معیار کی سخت جانچ پڑتال کرتا ہے تاکہ اس بات کو یقینی بنایا جا سکے کہ ہر دوا اصلی اور قابل بھروسہ ہو۔ ڈاکٹر حمید جنرل ہومیو اور شعبہ جرمنی، پچھلے 75 سالوں سے صحت مند پاکستان کے لیے کوشاں۔
24: دس پروگرام از برٹ ٹو یو بائی ایچ بی ایل زرعی بینکنگ کے پاس ہے پولٹری فارم، فش فارم، زرعی آلات اور مویشیوں کے لیے بھی قرضے کی آسان سہولت۔
25: اینڈ پرانی گاڑی چھوڑو، نئی گاڑی کا خواب پورا کرنے چلو، تو ابھی اپنی قریبی ایچ بی ایل برانچ چلو یا اپلائی کرو آن لائن۔ یہ آفر محدود مدت کے لیے ہے۔